0: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
2: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
4: इन्डोस्कोपी सेवा,
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
7: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
5: पाठेघरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँचने मिति यही असोज 30 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
10: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: अन्य सेवाहरू:
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: दुबईको ट्रेड कम्पनीमा स्टाफ होल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेशलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226। के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
21: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
22: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
23: विस्तृत आँखा परीक्षण उपचार,
24: बाल दृष्टि रोग निदान उपचार,
25: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
26: सुक्खा आँखा परीक्षण तथा उपचार,
27: न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
28: कन्ट्याक्ट लेन्स सेवा,
29: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
30: कृत्रिम आँखा फिटिङ गरिन्छ,
31: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
32: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
33: अल्छी आँखा उपचार,
34: डेढो आँखा उपचार,
35: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
36: डबल भिजन उपचार,
37: लेख्दा, पढ्दा, फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
38: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
39: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
40: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
19: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
29: फोन नम्बर 98699-84602 र 98-64-84-73।
41: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
42: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
41: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
42: ए ठिकै छ, म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
0: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
1: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
2: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
1: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 0825917694 मोबाइल नम्बर 9822877794
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
4: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 6 बजेको छ
5: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
6: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
7: आज 2083 साल असोज 28 गते बुधबार सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि
8: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
9: A complete piping solution.
6: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
7: दशैंका लागि बाहिरिने यात्रु बढे कतै कतै ट्राफिक जाम धेरै ठाउँमा सड़क असहज आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै
6: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासपाले अनुसन्धान थाल्यो सुरक्षा संयन्त्र मौन अडियो एआईबाट तयार गरिएको सुनारको दावी
7: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो
10: बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो लोड थाम्न सक्ने क्यापासिटी भएन त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ
6: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग झण्डै 1600 रूसी व्यक्ति तथा संस्था यूको प्रतिबन्ध सूचीमा
7: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जीत ओमान 113 रनले पराजित

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: ताया कैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ़दो छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको, गोंगोबुमा रहेको नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुंगाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्याङटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँके तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाई छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं, तर प्रदेशलाई कमजोर बनाएर संहिता सफल हुन सक्दैन, प्रदेश बिनाको संहिता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
10: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
9: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
10: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
9: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
10: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
9: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
10: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
11: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
10: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
12: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुद्नुहोस्। ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रतिवर्ष कुल ग्रास्त उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 को भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रश्न हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौं साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भोटेकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय

0: जमिनमा भएका चाहिँ कार्बोनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ। यो एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ।
1: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ्छ, तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
0: जुन पानी धेरै परेर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
1: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं, तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन, त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
0: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरण लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीले थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले लै यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन, हामीले चाहिँ जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
1: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमिनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
0: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ, कहिले बढ्छ कहिले वात्तै घट्छ यस्तो खालको पनि छ। र यसले चाहिँ के गरिरहेको छ भने हाम्रो जमिनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ। र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ, खोलाले पहाड़को चाहिँ फेरीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भने चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो, ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
1: हिमाली भूगोलमा बढ़ेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ। त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन। उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
2: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू
11: मस्तिष्क

0: र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
1: बालबालिकाको न्युरो सर्जरी
0: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
1: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
2: मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनु पर्ने बताउनु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकहरूलाई निराश बनाएको हो यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ बेलायतका विदेश मन्त्री एड मिलिवान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ
3: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो नेपालका रोहित पौडेलले 61 रन बनाए यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैठौं स्थानमा रहेको छ यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ अब केही खबर संक्षेपमा भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ़न थालेका छन् रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
2: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो आजको कान्तिपुरमा खबर छ
3: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मशान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मशान्तसम्म बुझाउँदा हुने भएको छ नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो काया कैरनमा अब पालो उखानको
2: विरहले लाहुर सन्तोषले घर
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबर फेरि एकपटक
2: दशैंका लागि बाहिरिने यात्रु बढ़े कतै कतै ट्राफिक जाम धेरै ठाउँमा सड़क सहज आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै
3: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो सुरक्षा संयन्त्र मौन अडियो एआईबाट तयार गरिएको सुनारको दावी
2: हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो
3: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमा थप प्रतिबन्ध लगाउन माग झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा
2: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत ओमान 113 रनले पराजित
3: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन् पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन् हुनै पर्यो नि सांसदहरूको बिगबिगी छ आजको काया कैरन सकिएको छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
7: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
10: डाक्टर राजीव ढकाल MBBS MS FMAS DNAS अब शंकर मेडिकल हल खोराईदाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
11: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार।

0: जबकि सुखैले दुखले हो, त्यो त बिहे गरेपछि थाहा भयो होला, सन्तान जन्माएपछि थाहा भयो होला कि जसले मलाई बिहे गरेर सुख ल्याएको हो, आज गाली गर्ने उही, आज पिट्ने पनि उही होला, आज डिभोर्स गर्ने पनि उही, सुख ल्याउनेले नै दुःख ल्यायो। किसानलाई राम्ररी थाहा छ त्यो, त्यो अषाढमा दुःख जेल गरेर घाम पानी झेलेर बाली लाउँछन्, कति दुःख हुन्छ त्यो बाली लाउँदा, बालीलाई स्याहार्दा, बालीलाई पित्र्याउँदा, यो लामो दुःख छ त्यहाँ। तर त्यही दुःखको कारणले त पेट भर्ने हो, आफ्नो पनि अरूको पनि। त्यस कारण दुःखभित्र सुख लुकेको हुन्छ र सुखभित्र पनि दुःख लुकेको हुन्छ। त्यसैले सुख खोज्नु पर्दैन, दुःख आफै सुख बन्छ। त्यसैले दुःखबाट डराउनु पर्दैन, दुःख आफै सुख बन्छ। र सुख भयो भनेर मात्रै पर्दैन, किनकि यो पनि दुःख हुन्छ। यो कुरा छर्लङ्ग हुन्छ यो जागृत पुरुष हामी नहुँदैन, भयो भने हामी पनि जागृत हुन्छ। त्यस कारण यो अर्थले मलाई छात्र बनाउने भन्दै गर्दैन, भन्नु परेन। नहुँदाखेरिको पनि फाइदा हुन्छ, आकाशमुनि सुत्नुको अझ बेग्लै मजा हुन्छ, पानीमा हुन्छनुको बेग्लै मजा हुन्छ। नो चोइस, यसैलाई कृष्ण मूर्तिले चोइसलेस अवेरनेस। आजबाट यो कुरा प्र्याक्टिस गर्नुहोस् त, म केही कुराको चोइस हेर्छु। चुज गर्न सर, तपाईँले राम्रै चुज गर्नुहुन्छ, त्यो चुज गरेको कुराले नै दुःख दिन थाल्छ, फेरि अर्को चुज गर्नु पर्ने हुन्छ। चोइस लेस अवेरनेस, यो भएन भनेर हामी गुनासो गर्छौँ। गुनासो किन गरेको भन्नाले, मैले राम्रो चिज, यो राम्रो भएन मेरो लागि, मलाई राम्रो चाहियो भने, नो गुनासो। जति बढी गुनासो त्यति हाम्रो चेतना खस्किएको भनेर बुझिन्छ, र जति कम गुनासो त्यति हामी जागृत भएको भनेर बुझिन्छ। तपाईँ कति जाग्नुभयो, तपाईँ कति आध्यात्मिक हुनुभयो भन्ने कुरा, तपाईँले कति ध्यान गर्नुहुन्छ यसले, यो मापदण्ड होइन। तपाईँ कति पूजा गर्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ, यो आध्यात्मको मापदण्ड होइन। आध्यात्मिक उन्नतिको मापदण्ड हो तपाईँमा गुनासो अब कति कम हुन्छ, जीवनप्रतिको गुनासो कति कम हुन्छ, संसारप्रतिको दुनियाँप्रतिको गुनासो कति कम भएको छ। त्यही आधारमा गुनासो जति कम हुँदै गयो त्यति तपाईँ आध्यात्मिक हुँदै गयो भनेर बुझ्नुहोस्। गुनासो जति बढ्दै जान्छ त्यति तपाईँ पापी हुँदै गयो, पतन हुँदै गयो। अत उनले गुनासो गरेन जस्तो छ त्यस्तै स्वीकार। अब अस्तित्वको चमत्कार हेर्नुहोस्, अस्तित्वको चमत्कार हेर्नुहोस्। तपाईँको मन, तपाईँको तन, यो बेग्लै कुरा हुन्, यी बेग्लै कुरा हुन्। तर तपाईँको चेतना फेरि बेग्लै कुरा हुन्। तपाईँको कन्सियसनेस भनेको युनिभर्सल कन्सियसनेस, पर्सनल कन्सियसनेस होइन, कन्सियसनेस इज अलवेज युनिभर्सल। त्यसकारण तपाईँलाई पीडा पर्नु भनेको त्यो युनिभर्सल कन्सियसनेसमा धक्का लाग्नु। त्यसैले अस्तित्वले नै, अब अस्तित्व शब्द बुझ्दैन भने परमात्माले नै जो हो गरिदिन्छ तपाईँ।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू,
2: एक लिटर र बीस लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: बीस लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू, छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
2: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
3: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
2: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
3: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
2: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
3: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
2: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5613-683 र मोबाइल नम्बर 98479-25700। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई।

0: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 0825625601, 9858835990, 9858831684।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
6: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
8: समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
10: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: अस्तित्व या परमात्मा, के तपाईँ परमात्मा शब्दमाथि भरोसा गर्नुहुन्न भने अस्तित्व एक्जिस्टेन्समाथि त भरोसा नगर्न सकिँदैन, किनकि एक्जिस्टेन्स छ। यो एक्जिस्टेन्सको इन्टेलिजेन्सलाई हेरौँ, मरुभूमिमा पानी नै पर्दैन, मरुभूमिमा पानी नै पर्दैन, पर्छ वर्षमा एकपल्ट दुईपल्ट पर्छ। जस्तै खाडी मुलुकहरूमा बसेकाहरूलाई थाहा छ, त्यहाँ पानी पर्दैन, पर्छ कहिले पानी पर्छ। मरुभूमिमा किन पानी पर्दैन? किनकि त्यहाँ पानीको आवश्यकतै छ। हेर्नुहोस् है, मरुभूमिमा किन पानी पर्दैन? त्यहाँ रुखै छैन, रुख नभएको ठाउँमा खासै प्राणी पनि रहँदैन। अत मरुभूमिमा पानी किन पर्दैन भन्नाले त्यहाँ पानी कसैलाई आवश्यकतै छैन, कसै छैनै छैन त्यहाँ। अनि तपाईँलाई यो पनि थाहा होला, जहाँ जति घना जङ्गल हुन्छ त्यहाँ त्यति

0: धेरै वर्षात पनि हुन्छ।
1: तपाईँले संसारको सबभन्दा ठुलो वन रेन फोरेस्ट भनिन्छ, तपाईँ वर्षा वन अमेजन, संसारको सबभन्दा ठुलो वन अमेजन, त्यसलाई नामै दिन्छ रेन फोरेस्ट। हेर्नुहोस् त इन्टेलिजेन्स अफ नेचर, त्यसैले त परमात्मा भनेको जहाँ मरु हुने छ त्यहाँ पानी पर्दैन किन्ने आवश्यकता छ। अरे यार यो को हो, यो के हो? जहाँ पानी पर्दैन त्यहाँ पानी पठाउँदै पठाउँदैन, अनि जहाँ पानी भएन भने सबै रुख मर्छ, त्यहाँ जति चाहिने हो पर्याप्त पानी पठाइरहेको हुन्छ। किन दुई सिनारियो बुझ्नुहोस् त, यहाँ मरुभूमि छ, यहाँ जङ्गल छ, मरुभूमिमा पानी छैन अनि जङ्गलमा पानी छ, किन? द्याट इज नेचुरल इन्टेलिजेन्स, भरोसा गर्नु नेचुरल इन्टेलिजेन्समा, भरोसा गर्नु परमात्मा। तिमी एक्लो छैनौ प्रिय, तिमीले मलाई चिनेनौ, यो तिम्रो अज्ञान हो, तर म त सधैँ छु तिमीलाई हेरिरहे, तिमीले पो भन्नु, किनकि तिमी आफू आँखा बन्द गरी गरी मान्छे। सो यी अर्हत महापुरुष, मुक्त पुरुष, सुभूति, उनलाई छाप्रो नबनासम्म, उनको व्यवस्था नगरेसम्म अस्तित्वले पानी नै रोक्छ। द्याट इज द नेचुरल इन्टेलिजेन्स। तपाईँ आफ्नो खुब चिन्ता गर्नुहुन्छ है, आफ्नो चिन्ता उसलाई दिएर हेर्नु जसलाई परमात्मा। तिम्रो काम आफ्नो चिन्ता गर्ने होइन, तिम्रो काम उसको उसलाई चिन्नु। एकचोटि उदाहरणबाट प्रस्ट्याउँदो कुरा, एउटा दुई वर्षीय बालक या तिन वर्षीय बालक या चारै वर्ष, त्यो दुई वर्षीय तिन वर्षीय चार वर्षीय बालकले आफ्नो चिन्ता गर्यो भने के हो? मैले खाना आफैले कसरी बनाउनु, घर कसरी बनाउनु, है सबै कुरा जसरी आमा बाबाले गर्छन्, त्यो दुई वर्षीय बालकले चिन्ता गर्यो भने के हुन्छ? कसरी कमाउने दुई वर्षको बालक, कसरी परिवार पाल्ने दुई वर्षको बालक, त्यो सोच्यो भने, सोच्न त सकिन्छ, सोच्यो भने के हुन्छ? सम्भव छ? छ, यही त गरिरहेका छौँ हामी। आफ्नै चिन्ता हुन्छ, कसरी स्वास्नी खुसी राख्ने, कसरी लोग्नेलाई खुसी राख्ने, कसरी छोराछोरी हुर्काउने, कसरी आमालाई खुसी राख्ने, त्यो दुई वर्षीय बालक परमात्माको अगाडि त दुई वर्ष पनि। अनि त्यो दुई वर्षीय बालकले जति कोसिस गर्यो त्यति त्यो नाकाम हुँदैन, त्यति पीडित हुँदैन, त्यति तनावहरू गर्नु। हाम्रो पनि हालत त्यही होइन, स्वास्नीलाई खुसी पार्न सक्नुभयो अहिलेसम्म? सधैँ खुसी रह्यो? इलन मस्कलाई हेर्नुहोस् त, संसारको सबभन्दा नामी मान्छे, सबभन्दा दामी मान्छे, तर बार बार श्रीमती फेर्नु। यो दुई वर्षको बच्चाले दुनियाँ सम्हाल्न खोजे जस्तो कि तिहार भारी त मिसाउ जिन्दगीको उसलाई दिनु जिम्मा, तिम्रो काम त उसलाई चिन्नु जसले तिमीलाई र अस्तित्वलाई बनाए। खुद कि पाउ चल चल थक चुका हो, अब राम ही चले मुझे आराम दे, मेरे सब नाम ले मुझे मिटे हस्ती हमारी वही पहला। सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज अहं त्वां मोक्षयिष्यामि मा सुचा। कृष्ण परमात्माको अर्को सम्भव हरजन सक्छौ, किनकि तिमी डिप्रेसनमा गइरहेका छौ, किनकि तिमीले आफूलाई पक्रेका छौ, मैले म मलाई छोडिदिन्छु, म तेरो आफ्नो कुरा होइन मेरो कुरामा युद्ध गर, सब कुछ छोड, जुन बेला मैले सब कुछ छोडिदिन्छु मेरो प्रयास, त्यो बेला मेरो काम हुँदैन उनको काम। फेरि पनि उदाहरणमा फर्क, बच्चाले के हुन्छ? दुई वर्षको बच्चाले के हुन्छ? खेल्छ, हाँस्छ, नाच्छ, सुत्छ, उठ्छ, खान्छ, अनि सबैको व्यवस्था उसले गर्ने भयो, उनको आमाले गर्छ, बाबा आमा छैन भने अरूले गर्छ। अब त्यो दुई वर्षको बच्चाले मैले गर्छु भनेर लाग्यो भने है तिमीहरू बाउ नआ हो, आमा नआ हो, दाई नआ हो, म गर्छु नि, म आत्मनिर्भर हुनुपर्छ भनेर लाग्यो भने त्यस्तो हालत त्यही पनि हुन्छ। त्यस कारण हामीलाई थाहा नै छैन अस्तित्वको हामीप्रतिको प्रेम कहिले पनि थाहा भएन, परमात्माको हामीप्रतिको प्रेम बसिरहेको हुन्छ, हामी छाता ओढेको छ। यही सन्देश हो, यही सङ्केत हो कि अर्हतलाई थाप्रो बनाइदिइसकेको छ। अनि वर्षा अब शरीरमा आएपछि शरीर छोड्नुपर्ने हुन्छ, शरीर छिपिँदै जान्छ, सबैले छोड्नुपर्छ, उनले पनि छोड्नु, तर शरीर छोड्ने समयमा पनि उनी पुनः जङ्गलमै फर्के। उमेर ढल्दै गएपछि शरीर जर्जर हुँदै जान्छ, दुख्दै जान्छ, कुनै कुनै दुखाइ मृत्युको दुखाइभन्दा पनि चर्को हुने दुखाइ पनि हुन्छ। त्यस्तो अवस्थामा शरीरलाई शान्तपूर्वक छोड्न सक्नु द आर्ट अफ डाइङ भनिन्छ, जसलाई बाँच्ने कला मात्र होइन मर्ने कला, शरीरलाई प्रेमपूर्वक छोड्न सक्नु जीवनको पूर्णता यही त हो। नमरेसम्म जीवनलाई कतै पनि धक्का नदिकन बाँच्न सक्नु भने जीवन भनेको मनलाई कुनै पनि हालतमा कुनै पनि अवस्थामा कहिले पीडित नभइकन, चाहे पानी परौँ, भैँचालो जाउँ, घर भट्किउँ, खान पाउँ नपाउँ, सुत्न पाउँ नपाउँ, शारीरिक रूपमा पीडा दर्दको पराकाष्ठा हुँदा पनि मन विचलित नगरिकन नभइकन बाँच्न सक्नु, यो बाँच्ने कला अनि मर्ने कला चुपचाप शरीरलाई विसर्जन, चाहे जति प्यारो फेरि पनि बिम्बले नेपालमा त त्यस्तो देखिँदैन, तर भारततिर दुर्गा पूजा हुन्छ, गणेश पूजा हुन्छ, ठुलो पर्व हुन्छ, अद्भुत अद्भुतको मन्दिर मूर्ति बनाइन्छ, अहिले बोल्ला जस्तो खालको मूर्ति बनाइन्छ सुन्दर, अनि जात्रा गरिन्छ, केही दिन धूप चढाइन्छ, फुल चढाइन्छ।
0: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902022।
10: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौं।
9: साथै ईसीजी, ईएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ।